0: सुबह के 7 बजे हैं। अस्सलाम वालेकुम। आज हफ्ता है रबीउल अव्वल की 1 और अगस्त की 15 तारीख। ये रेडियो पाकिस्तान है। शहरयार अहमद से खबरें सुनिए। पहले अहम खबरों का खुलासा। सदर और वज़ीर आज़म ने इस्लामाबाद में एक मुलाकात में कौमी अहमियत के उमूर पर तबादला ख्याल किया है। यौम आज़ादी के मौके पर रात इस्लामाबाद में एक शानदार तकरीब का इनेकाद किया गया। पाकिस्तान और फ्रांस ने दो तरफा तआवुन मुस्तहकम बनाने के आज़म का इरादा किया है। मकबूजा जम्मू कश्मीर में आज भारत का यौम आज़ादी यौम सियाह के तौर पर मनाया जाएगा। खालिस्तान के क्याम के लिए अमरीका में कल रेफरेंडम होगा। रात मुल्तान में नेशनल चैंपियंस कप के खेले गए 4th मैच में पाकिस्तान ग्रीन्स ने पाकिस्तान गोल्ड को 128 रन से हरा दिया। और अब इन खबरों की तफसील। सदर आसिफ अली जरदारी ने वज़ीर आज़म शहबाज शरीफ और बर्री फौज के सरबराह और चीफ ऑफ डिफेंस फोर्सेज फील्ड मार्शल सैयद आसिम मुनीर की सऊदी अरब, तुर्किया और पाकिस्तान के दरमियान दरीना बरादराना ताल्लुकात को मजबूत तजवीराती शराकतदारी में तब्दील करने की कोशिशों को सराहा है। इस खराज तहसीन का इजहार सदर और वज़ीर आज़म के दरमियान ऐवान सदर इस्लामाबाद में होने वाली मुलाकात के दौरान किया गया। सदर आसिफ अली जरदारी ने दिफाई तआवुन, इलाकाई अमन इस्तेहकाम और उम्मत मुस्लिमा की सलामती के फरोग के लिए किए गए सह अफ्रीकी अमन माहदे पर मौसर अमल दरामद के लिए नए ख्वाहिशात का इजहार किया। मुलाकात में दाखिली और खारजी अमूर समेत फितनतुल हिंदुस्तान और फितनतुल खवारिज के दहशतगर्दों के खिलाफ पाकिस्तान की जारी कार्रवाइयों पर तबादला ख्याल किया गया। उन्होंने दहशतगर्दी के खिलाफ जंग में पाकिस्तान की मुसल्ह अफवाज और कानून नाफिज करने वाले इदारों की पेशावाराना सलाहियतों को खराज तहसीन पेश करते हुए मुल्क से दहशतगर्दी के मुकम्मल खात्मे के अज़्म का अयादा किया। सदर ने मौजूदा इलाकाई सूरत हाल के बाइस मौशी मुश्किलात का सामना करने वाले आवाम को रिलीफ फराहम करने के लिए मौसर इकदाम करने और अशियाए ज़रूरिया की अर्जा निरखों पर बिला तआतुल दस्तियाबी यकीनी बनाने की ज़रूरत पर जोर दिया। उन्होंने उम्मीद जाहिर की कि इलाकाई और आलमी अमन के फरोग के लिए पाकिस्तान की मौसर सिफारती कोशिशों से आलमी सतह पर मुल्क के मकाम में नुमाया बेहतरी आएगी और कौमी मईशत और आवाम की जिंदगी पर मजबूत असरात मुरतब होंगे। नायब वज़ीर आज़म इसहाक़ डार ने इस बात का इरादा किया है कि दरीना मसाइल के हल के लिए मुज़ाकरात और सफारतकारी ही आगे बढ़ने का वाहिद रास्ता है। वो बरतानिया की हाई कमिश्नर जैन मेरिट से गुफ्तगू कर रहे थे, जिन्होंने इस्लामाबाद में उनसे मुलाकात की। इसहाक़ डार ने हालिया इलाकाई और बैन अवी पेशरफ पर बातचीत करते हुए जोर दिया कि मुतलका फरीकों को इस्लामाबाद मुफामती याददाश्त पर बिनोअन अमल दरामद करना चाहिए। नायब वज़ीर आज़म ने पाकिस्तान और बरतानिया के दरमियान ताल्लुकात में इजाफे को सराहा। फरीकैन ने बामी दिलचस्पी के अहम शोबों और दो तरफा तआवुन को मजीद मजबूत बनाने के तरीकों पर तबादला ख्याल किया। नायब वज़ीर आज़म इसहाक़ डार ने इस्लामाबाद में हज़रत बरी अवाम के मज़ार पर हाजिरी दी और चादर पोशी की रस्म अदा की। नायब वज़ीर आज़म ने तकरीब से खिताब करते हुए इस्लाम की हकीकी तालीमात, अमन और रवादारी के फरोग में सूफी बुजुर्गों और उलमाए कराम के अहम किरदार को उजागर किया। उन्होंने इस बात का भी ऐलान किया कि बरी अवाम मज़ार के अहाते की तौसी और तरक्की के मनसूबे के दूसरे मरहले का जल्द आगाज किया जाएगा। यौम आज़ादी के मौके पर इस्लामाबाद के डी चौक में कौमी जोश जज्बे के साथ तारीखी सिटी परेड का इनेकाद किया गया। शानदार तकरीब में स्पीकर कौमी असम्बली सरदार रियाज सादिक और वज़ीर दाखिला मोहसिन नकवी ने शिरकत की। परेड में बड़ी तादाद में शहरियों और उनके अहल खाना ने शिरकत की, जिसमें पाकिस्तान के भरपूर सकाफती तनवो को नुमाया तौर पर पेश किया गया। इस मौके पर गुफ्तगू करते हुए वज़ीर दाखिला मोहसिन नकवी ने कहा कि इस्लामाबाद सिटी परेड का मकसद शहरियों को यौम आज़ादी की तकरीबात में शामिल करना और मुल्क के भरपूर सकाफती वरसे को उजागर करना है। उन्होंने कहा कि यौम आज़ादी कौमी यकजहती, हुब्बुल वतनी और पाकिस्तान के रोशन मुस्तकबिल के लिए अपने अज़्म की तजदीद का दिन है। बीना की इक़्तिसादी राबता कमेटी ने पेट्रोलियम मसनूआत पर डीलर्स के शरह मुनाफा में नज़रसानी की मंजूरी दे दी है। ये मंजूरी वज़ीर ख़जाना मोहम्मद औरंगज़ेब की ज़ेर सदारत इक़्तिसादी राबता कमेटी के ऑनलाइन इजलास में दी गई। कमेटी ने पेट्रोलियम डिवीज़न की जानिब से पेश करदा समरी और मोटर स्पिरिट और हाई स्पीड डीजल पर डीलर्स के मुनाफे में नज़रसानी के मामले पर गौर किया। ये खबरें आप रेडियो पाकिस्तान से सुन रहे हैं। پاکستان اور فرانس نے دو طرفہ تعاون و مذاکرات کے فروغ سمیت کثیر جہتی نظام مستحکم کرنے کے لیے مل کر کام کرنے کے عزم کا اعادہ کیا ہے۔ اس عزم کا اظہار پاکستان اور فرانس کے درمیان کثیر جہتی امور پر پیرس میں مشاورتی اجلاس کے دوران کیا گیا۔ پاکستان کے وفد کی قیادت اقوام متحدہ کے لیے وزارت خارجہ کے ایڈیشنل سیکرٹری سفیر نبیل منیر، جبکہ فرانسیسی وفد کی قیادت اقوام متحدہ، بین الاقوامی تنظیموں، انسانی حقوق اور وزارت برائے یورپ و خارجہ امور کی ڈائریکٹر نیتھالی برادرس نے کی۔ مشاورت کے دوران فریقین کی جانب سے اقوام متحدہ کے تنظیم نو اور اصلاحاتی پروگرام، پائیدار ترقیاتی اہداف کے ایجنڈے اور ترقی کے لیے مالی معاونت کے امور پر تبادلہ خیال کیا گیا۔ فریقین نے کثیر جہتی نظام اور اقوام متحدہ کے منشور کے اصولوں اور مقاصد سے مشترکہ وابستگی کا اعادہ کیا۔ فریقین نے موجودہ علاقائی اور بین الاقوامی صورتحال پر بھی تبادلہ خیال کرتے ہوئے امن اور سلامتی کے امور پر اقوام متحدہ سمیت کثیر جہتی فورم میں رابطہ کاری مضبوط بنانے پر اتفاق کیا۔ کثیر جہتی امور پر پاکستان اور فرانس کے درمیان مشاورتی اجلاس کا اگلا دور باہمی طے شدہ تاریخوں پر اسلام آباد میں منعقد کرنے پر بھی اتفاق کیا گیا۔ حریت جماعتوں اور رہنماؤں نے بھارت کے غیر قانونی زیر قبضہ جموں کشمیر کے عوام سے اپیل کی ہے کہ وہ آج بھارت کے یوم آزادی کو یوم سیاہ کے طور پر منائیں۔ کشمیر میڈیا سروس کے مطابق سری نگر میں اپنے الگ الگ بیانات میں حریت پسند جماعتوں اور رہنماؤں نے کشمیری عوام سے اپیل کی کہ وہ کشمیر پر غیر قانونی بھارتی قبضے کے خلاف احتجاج کے طور پر بھارت کے یوم آزادی کو یوم سیاہ کے طور پر منائیں۔ کل جماعتی یونٹ کانفرنس نے کہا ہے کہ کشمیری عوام بھارتی قبضے کے خلاف مقبوضہ علاقے میں انسانی حقوق کی صورتحال سمیت اپنے حق کے خود ارادیت کی طرف عالمی برادری کی توجہ موصول کرانے کے لیے آج پرامن احتجاج کریں گے۔ انہوں نے عالمی برادری پر زور دیا کہ وہ کشمیریوں کو ان کا حق دلانے میں اپنا کردار ادا کرے۔ خالصتان کے قیام کے لیے امریکہ میں ریفرنڈم کل ہوگا۔ یہ اعلان امریکہ میں قائم خالصتان کی حامی تنظیم سکھ فار جسٹس کے بانی گرپریت ونت سنگھ پدمو نے ویڈیو لنک کے ذریعے ایک پریس کانفرنس سے خطاب کرتے ہوئے کیا۔ انہوں نے کہا کہ بھارت میں بھاری قرضوں کے باعث 18,000 سکھ کسان خودکشی کر چکے ہیں۔ انڈونیشیا کے مشرقی ساحلی علاقے میں آج 7.7 شدت کا زلزلہ آیا۔ قدرتی آفات سے پیدا ہونے والی صورتحال سے نمٹنے کے ادارے کے ترجمان کے مطابق مختلف علاقوں میں تقریباً 1 منٹ تک زلزلے کے شدید جھٹکے محسوس کیے گئے، تاہم زلزلے سے ابتدائی طور پر کسی نقصان کی اطلاع نہیں ملی۔ رات ملتان میں نیشنل چیمپئنز کپ کے کھیلے گئے چوتھے میچ میں پاکستان گرینز نے پاکستان گولڈ کو 128 رن سے ہرا دیا۔ پاکستان گرینز نے پہلے بیٹنگ کرتے ہوئے مقررہ 50 اوورز میں 314 رنز بنائے، جواب میں پاکستان گولڈ کی ٹیم 37 اوورز میں 186 رنز بنا سکی۔ ٹورنامنٹ میں آج کھیلے جانے والے میچ میں پاکستان بلوز کا مقابلہ پاکستان گرین سے ہوگا۔ میچ سپہر 3 بجے شروع ہوگا۔ موسم، محکمہ موسمیات کی پیشگوئی کے مطابق آئندہ 12 گھنٹوں کے دوران ملک کے بہتر حصوں میں موسم گرم اور مرطوب رہے گا، تاہم کشمیر، بالائی پنجاب، خیبر پختونخوا، اسلام آباد اور گلگت بلتستان میں بعض مقامات پر تیز ہوائیں چلنے اور گرج چمک کے ساتھ بارش کا امکان ہے۔ آج صبح ریکارڈ کیا گیا بعض بڑے شہروں کا درجہ حرارت، اسلام آباد 26 ڈگری سینٹی گریڈ، لاہور اور کراچی 28، پشاور 27، کوئٹہ اور مظفر آباد 23، گلگت 22 اور مری 17 ڈگری سینٹی گریڈ۔ بھارت کے غیر قانونی زیر قبضہ جموں کشمیر کے لیے محکمہ موسمیات کی پیشگوئی کے مطابق سری نگر، جموں، پلوامہ، اننت ناگ، شوپیاں اور بارہ مولہ میں مطلع جزوی طور پر ابر آرود رہنے، تیز ہوائیں چلنے اور گرج چمک کے ساتھ بارش کا امکان ہے، جبکہ لہر میں مطلع جزوی طور پر ابر آرود رہے گا۔ آج صبح ریکارڈ کیا گیا درجہ حرارت، سری نگر، اننت ناگ اور شوپیاں میں 19 ڈگری سینٹی گریڈ، جموں 27، لہ 10، جبکہ پلوامہ اور بارہ مولہ میں 18 ڈگری سینٹی گریڈ۔ اہم خبروں کا خلاصہ ایک مرتبہ پھر سن لیجیے۔ صدر اور وزیر اعظم نے اسلام آباد میں ایک ملاقات میں قومی اہمیت کے امور پر تبادلہ خیال کیا ہے۔ یوم آزادی کے موقع پر رات اسلام آباد میں ایک شاندار تقریب کا انعقاد کیا گیا۔ پاکستان اور فرانس نے دو طرفہ تعاون مستحکم بنانے کے عزم کا اعادہ کیا ہے۔ مقبوضہ جموں کشمیر میں آج بھارت کا یوم آزادی یوم سیاہ کے طور پر منایا جائے گا۔ خالصتان کے قیام کے لیے امریکہ میں کل ریفرنڈم ہوگا۔ رات ملتان میں نیشنل چیمپئنز کپ کے کھیلے گئے چوتھے میچ میں پاکستان گرینز نے پاکستان گولڈ کو 128 رن سے ہرا دیا۔ خبریں ختم ہوئیں۔ مزید خبروں اور تجزیے کے لیے آئیے ہماری ویب سائٹ پر ریڈیو.gov.pk۔
1: This is FM
2: 101.1. Karachi, Lahore, Islamabad, Peshawar, Quetta, Hyderabad, Faisalabad, Sialkot, Multan, Bahawalpur, Sargodha, Larkana, Mithi, Bichha, Khairpur, Kohat, Pannu, Abbottabad, and Mirpur Azad Kashmir. The biggest FM radio network of Pakistan. Tune in to the one above, FM 101.
1: For latest news headlines, after every 1 hour, tune into FM 101, the channel of Radio Pakistan. Radio Pakistan.

0: Full speed ahead. Full speed ahead. Full speed ahead. Full speed ahead.
1: This is DJ Mobeen asking you to buckle up for your own safety.
0: Brake. Full speed ahead.
1: Drive safe with FM 101. Drive safe with FM 101. 101. 101. 101. 101. 101. 101. 101. 101.
2: All right, welcome back. Once again, आपको खुशामदीद कहते हैं. 12 बज के हो चुके हैं 3 मिनट. मेरा और आपका साथ है जी 1 बजे तक. और अब इस घंटे में हम बात करेंगे किस बारे में. हम बात करेंगे क्या मैच्योरिटी का ताल्लुक जो है वो एज से है या एक्सपीरियंस से है. आपके नज़दीक क्या है मैच्योरिटी, है क्या मैच्योरिटी, कैसे आती है. एज से आती है जब आप बूढ़े हो जाते हैं, जब आप बड़े होते चले जाते हैं आपकी एज गुजरना शुरू हो जाती है. सर सी बात है, देखें हर एक ने बड़े होना है, एज हमारी बढ़नी है. तो क्या मैच्योरिटी जो है वो एज से आती है, एक्सपीरियंस से आती है, किस चीज़ से आती है. ये हम शेयर करेंगे 04211100101 पर. से पहले मेरे पास आप लोगों के लिए आप लोगों के कमेंट्स हैं, वो शामिल कर लेते हैं. हमदुल्ला भाई हैं जी, कह रहे हैं अस्सलाम वालेकुम, मैं हूं हमदुल्ला मलाखेल फ्रॉम क्वेटा, वेलकम टू द शो, थैंक यू सो मच. फरहाद मेमन साहब हैं जी, एम एजाज अली हमारे साथ शामिल हो रहे हैं शरकपुर से. और आपका भी शुक्रिया जी, वेलकम कह रहे हैं, खुश आमदीद कह रहे हैं, बहुत शुक्रिया. और नेक्स्ट हैं जी आशिक फसखेली, आई थिंक सो इसी तरह का नाम है, फ्रॉम नवाबशाह. आपका भी बहुत बहुत शुक्रिया. मैडम नूरजहां का सॉन्ग आपने रिक्वेस्ट की है, आई ट्राई माय बेस्ट, मेरे साथ रहें, शायद मैं प्ले कर दूँ. और एम एजाज अली, ढेर सारे मैसेजेस आपके, बहुत बहुत शुक्रिया आपका. कमल नाज हैं जी पंजाब यूनिवर्सिटी लाहौर से, अस्सलाम वालेकुम. वालेकुम अस्सलाम, बहुत शुक्रिया आपका भी. और कह रही हैं कि कैसी हैं आरजे आप. वेलकम जी आनू, अल्हम्दुलिल्लाह जी मैं बिल्कुल ठीक हूँ, बहुत शुक्रिया. और कह रही हैं जी शमसी लिसनर रेडियो ग्रुप वालों की तरफ से भी इस्लाम और अच्छी सेहत तंदरुस्ती की दुआ. बहुत शुक्रिया जी, बहुत शुक्रिया आपका. मनाजिर महमूद मनाजिर हैं, अस्सलाम वालेकुम आर्चन इमरा मैम, हाउ आर यू, वेलकम टू द शो, वालेकुम अस्सलाम. और कह रहे हैं जी अल्लाह ब्लेस यू, मे अल्लाह ब्लेस यू एंड बेस्ट विशेस. और कतर से आप हमारे साथ शामिल होते हैं, बहुत शुक्रिया. साइम तबस्सुम है हमारे साथ. तमाम लिसनर्स का बहुत बहुत शुक्रिया. 04211100101 हमारा टेलीफोन नंबर है, इस नंबर पर हम आपकी लेंगे कॉल्स. एंड लेट्स सी फर्स्ट लकी कॉलर कौन है. अस्सलाम वालेकुम.
3: वालेकुम अस्सलाम एंड अस्सलाम वालेकुम FM 101 रेडियो पाकिस्तान से निमरा भी आपको वेलकम, खुश आमदीद जी आयानु, अहलन व सहलन मरहबा बली करी आयानु ते बखैरा बले, कैसी हैं आप.
2: अल्हम्दुलिल्लाह जी मैं बिल्कुल ठीक हूँ, आप बताएं हमारा, आप ठीक हैं.
3: अल्हम्दुलिल्लाह मैं ठीक हूँ अल्हम्दुलिल्लाह, ये भी कि आपके कॉल आपके शो में काफी अरसे बाद.
2: बिल्कुल ऐसे ही, आप बहुत दिनों के बाद आई हैं, कल मेरी आपसे बात हुई थी, थोड़ी थोड़ी बात हुई थी है ना. और
3: सिग्नल का कुछ इशू था.
2: बिल्कुल आपकी आवाज कट रही थी, ऐसे ही है. चलें जी हमारा, कैसी हैं आप, जिंदगानी कैसी गुजर रही है आपकी.
3: अल्हम्दुलिल्लाह बहुत अच्छी गुजर रही है. और आपके लिए बहुत सारी दुआएं, बहुत अच्छा शो करती हैं माशाल्लाह से, बहुत अच्छी बातें सुनने को मिलती हैं,
2: बहुत शुक्रिया,
3: लिखने को मिलता है.
2: थैंक यू सो मच,
3: आपका भी कि आप इतनी एनर्जी से शो करती हैं माशाल्लाह.
2: बहुत शुक्रिया हमारा, बहुत शुक्रिया. लग रहा है कि आज आपने जो है ना वो बस तारीफों के पुल मानने हैं, ऐसे ही है.
3: वो उसकी करनी चाहिए जो हकदार है.
2: थैंक यू सो मच जी, थैंक यू सो मच. अच्छा मुझे ये बताएं टॉपिक के हवाले से क्या बात करेंगी मैच्योरिटी के लिए. ایج کا بڑھنا ضروری ہے یا ایکسپیرینس آنا ضروری ہے؟
3: ایکسپیرینس
2: ایکسپیرینس
3: ایج کا کوئی اس میں میٹر نہیں کرتی, ایج کے چھوٹی ہے یا بڑی ہے, ایکسپیرینس اور کچھ سمجھداری کے انسان کا مائنڈ سیٹ کیسا ہے کہ وہ چیزوں کو کس طریقے سے اپنے نظر رکھتا ہے کہ یہ چیز کیسی ہے اور اس کو کیسے لے کے چلنا ہے.
2: کیسے لے کے
3: یہ ایج کا نہیں ہوتا اس میں کچھ بھی. جیسے کہ زینب آپ کہتی ہیں کہ میں بہت سیانی ہوں,
2: اچھا ٹھیک ہے,
3: ویسے مجھے گھر والے نہیں سمجھتے لیکن زینب آپ سمجھتی ہیں کہ میں سیانی ہوں.
2: صحیح,
3: تو یہ دیکھے نا کہ ایج میری کوئی اتنی خاص بڑی تو نہیں ہے لیکن باتیں کبھی کبھار میں اچھی
2: سیانی کر لیتی ہیں. ٹھیک ہو گیا, چلیں جی ٹھیک ہو گیا, اللہ تعالیٰ آپ کی عقل سمجھ میں اور برکت ڈالے.
3: تھینک یو سو مچ. یہ زینب آپ کا بڑا پن ہے کہ جو مجھے سمجھتی ہیں لیکن میں خود کو نہیں سمجھتی کہ میں اس قابل ہوں کہ میں کوئی اچھی بات کرتی ہوں.
2: نہیں نہیں آپ بہت اچھی ہیں.
3: 18 سال کمپلیٹ ہونے پہ زینب آپ کو کل میری طرف سے بہت ساری بیسٹ وشیز, بہت زیادہ مبارکباد, اور میری طرف سے فاخر کا کوئی سا بھی گانا جب وہ اسٹوڈیو میں انٹر ہو جائیں تو میری طرف سے اور میری طرف سے ان کو ڈیڈیکیٹ کر دیجیے گا ان کو 18 سال کمپلیٹ ہونے پر.
2: چلیں ٹھیک ہو گیا, ہمارا ٹھیک ہو گیا. تھینک یو سو مچ
3: آپ کے لیے, مسعود بھائی کے لیے بہت ساری بیسٹ وشیز آپ کے بچوں کے لیے, اور آپ کو اللہ پاک سلامت رکھے, خوش رکھے,
2: بہت شکریہ,
3: مسکراتا رکھے,
2: بہت شکریہ ہمارا. تھینک یو سو نائس آف یو, اللہ حافظ. جی یہ تو تھی ہمارا ہمارے ساتھ ڈھیر ساری میٹھی میٹھی باتوں کے ساتھ, میٹھی میٹھی دعاؤں کے ساتھ. اچھا مزے کی بات یہ ہے کہ میں نے فاخر کا سانگ بیک گراؤنڈ میں پلے کر دیا تھا, میں نے آلریڈی کیو کر کے رکھا ہوا تھا, پھر میں نے کہا اچھا چلو جی فرمائش کر رہی ہیں آپ, ریکویسٹ کر رہی ہیں تو ہم اس کو اسٹاپ کر کے دوسرا گانا پلے کر لیتے ہیں. زینب کو ہماری طرف سے بھی بہت بہت زیادہ مبارکباد جی, اللہ کرے آپ کو اور بہت ساری کامیابیاں ملیں. آمین ثم آمین. فی الحال انجوائے کرتے ہیں جی زوہا وسیم اینڈ ارشمان نعیم, انجوائے کیجیے گا اس کو, اس کے بعد واپس آؤں گی. اسٹک اراؤنڈ ٹو FM 101 اینڈ کیپ آن ڈائلنگ 042-111-001.

0: چلے جی اب آپ کی لائیو کالز پروگرام میں شامل کرتے ہیں. بہت زیادہ انتظار کروا لیا آپ تمام دوستوں کو. آپ لوگ کال کر سکتے ہیں 051-111-000-101 یہ ہمارا آفیشیل نمبر ہے دوستوں, آپ اس پہ کال کر سکتے ہیں. اس کے علاوہ بھی میں آپ کی آسانی کے لیے, تاکہ اگر آپ کو یہ نمبر بیزی ملے تو آپ ہمیں کال کر سکتے ہیں, کچھ اور بھی میں آپ کے ساتھ نمبر شیئر کروں گا, آپ اس پہ بھی کال کر سکتے ہیں 051-920-2540 اور 051-920-2495. بلکہ یہ زیادہ ایزی ہے 920-2540 والا. آج کے پروگرام کی پہلی کال, کون ہمارے ساتھ کہاں سے موجود ہیں, ان سے گپ شپ کرتے ہیں. بندہ ناچیز کو کہتے ہیں جی غزنفر محمود کیانی, آپ کو کیا کہتے ہیں؟ السلام علیکم.
1: وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ. مجھے کہتے ہیں نذیر
0: کیانی. نذیر کیانی صاحب, کیا حال ہے آپ کا؟
1: جی الحمدللہ, اللہ کا بڑا احسان ہے. آپ سنائیں خیریت؟
0: میں بالکل ٹھیک. سر آپ کی کال آتی ہے, میں کچھ اور سوچ رہا ہوں, پھر کہتا ہوں کہ مطلب اب میں آپ سے کیا کہوں کہ آپ گنگنا کے بتائیں کہ میں نے کبھی نہیں سوچا تھا کہ, لیکن پھر وہی ظاہری بات ہے, مجھے خود عجیب فیل ہوتا ہے کہ میں کیانی صاحب آپ سے کیسے کہوں.
1: نہیں لیکن آپ نے یہ گنگنا کے تو نہیں کہا تھا, آپ نے کہا تھا کہ جملہ پورا کریں.
0: اصل میں وہ میں نے شروع میں کہا تھا کہ جو لائیو کالرز ہوں گے ان کے ساتھ ڈفرینٹ نظام ہوگا. چلے ٹھیک ہے, آپ ویسے بتا دیں, کوئی مسئلہ نہیں, چونکہ مجھے خود احساس ہو جاتا ہے.
1: دیکھیے جی, میں نے سوچا بھی نہیں تھا کہ اللہ تعالیٰ اتنی کرم نوازی, اتنی مہربانیاں مجھ پہ کرے گا کہ مجھے کچھ تشنگی نہیں رہے گی اور مجھے کچھ گلہ شکوا ہی نہیں رہے گا. یعنی یہ میں نے سوچا ہی نہیں تھا, اتنی اللہ تعالیٰ کی کرم نوازی ہے مجھ پر اور ہوئی ہے. تو بس یہ یہی میں کہتا
0: ہوں. چلیں جی, اللہ پاک مزید آپ کو جو ہے مہربانیاں کرے. آمین. نذیر صاحب سیکنڈ جو ہمارا سیگمنٹ ہوگا اس پہ پارٹیسپیٹ ضرور کیجیے گا, ٹھیک ہے
1: جی؟ ضرور. اور دوسری بات یہ ہے کہ یہ جو آپ نے کہانی سنائی ہے نا, یہ ہر گھر کی کہانی ہے جی,
0: سر
1: آپ کی نہیں ہے. میں بھی ادھر چیختا ہی رہتا ہوں, موٹر بند کرو, پانی دیکھ بھاگ گیا ہوئے.
0: نہیں وہ بات ٹھیک ہے,
1: اور چلائی کس تھی, کس نے چلائی؟ میں تو نہیں چلائی, وہ کس نے؟ میں نے کہا کہ بھائی بات یہ ہے, ایک بندہ چلائی, اس کی ڈیوٹی ہو, اس کو پتا ہو کہ بھائی میں نے چلائی ہے اور اس ٹائم میں نے بند کرنی ہے. اگر کسی نے چلائی ہے تو ٹائم ہوتا ہے بھائی ایک گھنٹہ چلانی ہے, ڈیڑھ گھنٹہ چلانی ہے, تو ٹائم بتا دیں جی تین بجے موٹر بند کرنی ہے. ابھی بے شک اونچی آواز میں کہہ دے تاکہ ایک دو لوگ بھی سن لیں,
0: ایسے ہی
1: اس کی ڈیوٹی ہے کہ اس نے چلائی ہے تو بند کرے. بس یہ اگر ایک ڈیوٹی لگا دی جائے تو میرا خیال آسانی ہو جائے.
0: بالکل ایسے ہی. وہ اصل میں
1: میں یہ سمجھ رہا تھا آپ میرے گھر کی کہانی.
0: ایسے اصل میں وہ بات بالکل ٹھیک ہے, لیکن وہ میں کہہ رہا تھا نا کہ والد صاحب سے آپ اس طرح سوال کرنا.
1: وہ تو آپ نے بالکل ٹھیک کہا, وہ تو بنتے ہی نہیں ہے نا, وہ تو جو ہم تو یہ جرات نہیں کر سکتے. اور
0: ایسے ہی
1: اللہ تعالیٰ معاف کرے.
0: ایسے
1: بالکل ایسے ہی ہے.
0: بہت شکریہ سر, اپنا ڈھیر سارا خیال رکھیے گا.
1: دوسرا یہ کہ آپ کہتے ہیں ہمارے دوست نہیں ہے, تو جنرل اور بہ کے پکوڑے کھاندے ہو, چاہ کھاندے ہو,
0: نہیں نہیں دوست ہیں, سارے دوست ہیں. اپنا خیال رکھیے گا, ٹھیک ہے؟ اللہ حافظ. نیکسٹ کال. السلام علیکم.
2: وعلیکم السلام. ہر بات ہے جس کی پیاری طرف سے کال کرتے ہیں آپ کو. شاہد انصاری.
0: انصاری صاحب, زندگی میں کبھی سوچا نہیں تھا کہ
2: ہائے میں نے سوچا نہیں تھا کہ کیا میں کبھی کوئی سرکاری نوکری کر سکوں گا.
0: سرکاری نوکری کر سکوں گا, کیا بات ہے.
2: میرے مولا کے کرم سے اللہ آپ کو خوش رکھے, ابھی تک بھی وہ زندہ ہے. ایک فرشتہ میرے کو ملے, میرے کو 81 میں.
0: اچھا اچھا.
2: انہوں نے مجھ سے ایسے گفتگو کی, کیا نام ہے بیٹا آپ کا, یہ والدیا فلاں, یہ سارا ڈیٹیل کر کے, اور کچھ دنوں میں وہ مجھے ملے کہ یہ لو پائنٹ میں لے کر.
0: اچھا اچھا اچھا. انصاری صاحب مجھے ایک بات, ہاں ہاں میں یہ کہہ رہا ہوں کہ آپ سیکنڈ جو سیگمنٹ ہوتا ہے اس میں کیوں پارٹیسپیٹ نہیں کرتے انصاری صاحب؟
2: کون سا
0: وہ؟ ہاں چلے کوئی بات, انصاری صاحب پھر گپ شپ کرتے ہیں, باقی کالرز کو بھی شامل کرتے ہیں, ٹھیک ہے؟ بہت شکریہ سر, جزاک اللہ, تھینک یو سو مچ آپ کی کال کا. معذرت انصاری صاحب, آپ بات کر رہے تھے ڈیورنگ, چونکہ مجھے لگا کہ آپ اللہ حافظ کر چکے ہیں اور اس وجہ سے کال ڈراپ ہوئی ہے. میں معذرت چاہتا ہوں آپ سے, خفا نہیں ہونا جی. نیکسٹ کال. السلام علیکم جی.
3: جی وعلیکم السلام. کیا حال ہے بھائی؟ ٹھیک ٹھاک ہے جی آپ؟
0: میں بالکل ٹھیک ٹھاک ہوں سر جی, آپ کیسے ہیں؟
3: आपकी दुआएं माशाल्लाह बहुत अच्छी जिंदगानी गुजर रही है, बहुत अल्लाह का शुक्र अदा करते जैसे भी इस साल में भी रखे करोड़ा शुक्र।
0: क्या बात है सर जी, जिंदगी में कभी सोचा नहीं था कि गुनगुना गया आपने जवाब देना इसका।
3: ये बात हुई ना तो फिर इसमें पीछे कहानी भी है, वो भी आपको बताऊंगा।
0: आ जाए फिर
3: गुनगुना के कहना ना
0: आए आए फिर।
3: जैसा प्यार ना करेंगे हम ना किसी पे मरेंगे, देखेंगे प्यारी आके दुखाने वाली आके ले गई दिल का करार। जैसा प्यार ना करेंगे
0: क्या बात है जी, क्या बात है, बहुत शुक्रिया जी, ख्याल रखिएगा अपना, ठीक है।
3: ओके जी फिर अल्लाह
0: हाफिज, अल्लाह हाफिज आपका, बहुत शुक्रिया दोस्तों। शॉर्ट कॉल मैं इसलिए प्रोग्राम में शामिल कर रहा हूँ कि ज़्यादा से ज़्यादा दोस्त हमें ज्वाइन करेंगे, देन फिर आपके कुछ फेसबुक के मैसेजेस भी मेरे पास हैं, 4471 पे भी काफ़ी ज़्यादा चीज़ें हमारे पास मौजूद हैं, वो इंशाल्लाह हम प्रोग्राम में शामिल करेंगे। आपने मेरे साथ साथ रहना, मुझे कहते हैं गज़नफर महमूद क्यानी, आपको क्या कहते हैं ज़रूर बताइएगा। अस्सलाम वालेकुम।
4: वालेकुम सलाम
0: प्यारे भाई, क्या हाल है आपका?
4: अल्हम्दुलिल्लाह गज़नफर भाई, कैसे हैं?
0: बिल्कुल ठीक,
4: बहुत इंतजार करवाते हैं यार, सो गया था मैं।
0: यार मैं सदके जो आपसे, चले अब जागे, बताएं जिंदगी में कभी सोचा नहीं था कि गुनगुना के बताना है कि
4: गुनगुनाना मुश्किल है यार, बड़ी मुश्किल,
0: टूटा पजा गुनगुना दे अल्लाह लियो।
4: जिंदगी में कभी सोचा नहीं था कि आप इतनी देर मुझे सुलाएंगे।
0: मैं लोरी देती है
4: नहीं, आपका शो मिस कर दिया मैंने काफी सारा। अच्छा
0: मैंने कहा मेरा शो इतना बोर है कि आप सो गए।
4: नहीं नहीं ऐसी बात नहीं है, बस आपकी मीठी मीठी बातों में शहर में खो गया था।
0: शहर में खो गया था, मेरे मत ला दो, शहर की गलती नहीं मेरी गलती है।
4: नहीं नहीं आपकी गलती नहीं है, बाकी है कि सब सुनने वाले को सलाम और गज़नफर भाई की रिक्वेस्ट करूंगा कि नेक्स्ट सेगमेंट जो है ना उसमें वही कॉल करें जो पोएट्री करते हैं।
0: नहीं मैं आखिर में बताऊंगा इंशाल्लाह, मैं दो चार दिन पहले बता के फिर सिलसिला हम शुरू करेंगे जी। नेक्स्ट कॉल हम प्रोग्राम में शामिल करते हैं, 0511111001 पर दोस्तों आप लोग कॉल करें। लाहौर, कराची, फैसलाबाद, सियालकोट, हैदराबाद, पेशावर, मुल्तान और पूरा पाकिस्तान, जहां जहां मेरी बात सुनी जा रही तमाम दोस्तों को कहते हैं खुश आमदीद। आज एक और मज़े की चीज़ आपको बताता हूं जो डायरेक्टली मेरी ज़ात से मुंसलिक है। आपको याद होगा लास्ट प्रोग्राम में दोस्तों मैंने आपको बताया था कि मेरा जो लेफ़्ट कान है इसमें आवाज़ जो पानी गया है जिसकी वजह से ना वो काफ़ी हद तक ब्लॉक हुआ है और मुझे आवाज़ नहीं आ रही ना, तो डॉक्टर साहब ने मुझे डॉक्टर साहिबा ने मुझे ड्रॉप्स दिए कुछ डिफरेंट किस्म के, उन्होंने कहा जी आप 5-6 दिन इनको डालें हर 3-4 घंटे के वक्फे से 4-4, 5-5 कतरे ताकि वो नरम हो तो हम उसको एक्सट्रैक्ट कर लें सारी चीज़ें। मैं कहा ठीक है, वो काफ़ी दिन वो बड़ा पेनफुल मामला रहा और वो ड्रॉप्स कान में डालो तो जायका मेरे गले में आए। मैं कहा यार एक ही है, मतलब कितना निज़ाम जुड़ा है। बहरहाल आज अल्लाह पाक का बहुत बहुत करम है, मैं गया ये ठीक हो गया, लेकिन आवाज़ में मुझे पहले से ज़्यादा आने शुरू होगी। जैसे मैं हॉस्पिटल से बाहर निकला मुझे लगे कि भाईजान सारी दुनिया ऊंचा बोल रही है, क्यों ऊंचा बोल रहे हैं यार, या तो मैं डरा हो गया, मैनू आवाज़ ज़्यादा आ रही है, तो वो एक ना बड़ा डिफरेंट किस्म। फिर मैं घर आया, घर में जो बात कर रहा है वो इतने ऊंचे, फिर मुझे बाकायदा मैंने ना वो टिशू पेपर जो है वो लेके कान में दोबारा इंसर्ट किए। मैं कहना सारे की आवाज़ ना थोड़ी सी फिल्टर होके मैनू आवे, अब अल्हम्दुलिल्लाह अब जो है वो नॉर्मल हो गया, मतलब वो शुरू में मुझे फील हो रही थी। अस्सलाम वालेकुम जी, नेक्स्ट कॉल देखते हैं जी कौन हमारे साथ मौजूद हैं। अस्सलाम वालेकुम।
5: वालेकुम सलाम ज्ञानी भाई, कैसे हैं?
0: और जी आप कैसे हैं?
5: अल्लाह का शुक्र बिल्कुल ठीक ठाक। मलक इरफान बात कर रहा हूं मंडी पाल।
0: इरफान साहब लास्ट टाइम भी आपने महफिल लूटी थी, दसें जिंदगी में कभी सोचा नहीं था कि गुनगुना के बताना आपने।
5: वो तो गुनगुना के बताऊंगा, लेकिन ये जो पहले अंकल आए थे ना नजीर ज्ञानी, क्या बात है यार, बहुत स्वीट कॉलर है माशाल्लाह, इनका यार इंतजार होता है, बहुत अच्छी बात है,
0: बहुत अच्छी बात है, तो इसमें कोई शक नहीं है, कोई शक नहीं। क्या नाम है, क्या नाम है इरफान साहब
5: जी? हेलो
0: जी, मैं सुन रहा हूँ। जिंदगी में कभी सोचा नहीं था कि गुनगुनाए फिर।